0: तो खाओ और पियो और आंखें ठंडी करो। अगर तुम किसी आदमी को देखो तो कहना कि मैंने खुदा के लिए रोजे की मन्नत मानी तो आज मैं किसी आदमी से हरगिज कलाम नहीं करूंगी।
1: فَأَتَتْ بِهِ قَوْمَهَا تَحْمِلُهُ قَالُوا يَا مَرْيَمُ لَقَدْ جِئْتِ شَيْئًا فَرِيًّا
0: پھر وہ اس بچے کو اٹھا کر اپنی قوم کے لوگوں کے پاس لے آئیں۔ وہ کہنے لگے کہ مریم، یہ تو نے برا کام کیا۔
1: يَا

0: और जो मेरी नसीहत से मुंह फेरेगा उसकी जिंदगी तंग हो जाएगी और कयामत को हम उसे अंधा करके उठाएंगे।
1: قال رب لم حشرتني أعمى وقد كنت بصيرا
0: وہ کہے گا کہ میرے پروردگار تو نے مجھے اندھا کر کے کیوں اٹھایا میں تو دیکھتا بھالتا تھا
1: قال كذلك أتتك آياتنا فنسيتها وكذلك اليوم تنسى
0: خدا فرمائے گا कि ऐसा ही चाहिए था तेरे पास हमारी आयतें आई तो तूने उनको भुला दिया उसी तरह आज हम तुझको भुला देंगे
1: وَكَذَلِكَ نَجْزِي مَنْ أَسْرَفَ وَلَمْ يُؤْمِنْ بِآيَاتِ رَبِّهِ وَلَعَذَابُ الْآخِرَةِ أَشَدُّ وَأَبْقَى
0: और जो शख्स हद से निकल जाए और अपने परवरदिगार की आयतों पर ईमान न लाए हम उसको ऐसा ही बदला देते हैं और आखिरत का अजाब बहुत सख्त और बहुत देर रहने वाला है।

0: Admissions open for Fall 2026. Create, communicate and inspire with Faculty of Media and Mass Communication, University of Central Punjab. We are offering MS Film and Digital Media, MS Advertising in PR, MPhil Media and Communication. We are also offering different scholarships for UCP alumni, 75% fee concession on 3.8 CGPA, 50% fee concession on 3.5 CGPA, 25% fee concession on 3.0 CGPA. Merit scholarships are also available. 75% fee concession on 3.8 CGPA, 50% fee concession on 3.6 CGPA, and 50% fee concession for teachers and media professionals. So what are you waiting for? Contact us at 080-000-827 or apply on admissions@ucp.edu.pk. Faculty of Media and Mass Communication, University of Central Punjab.
1: Ek naya andaaz,
2: ek nayi soch,
1: ek nayi pehchan,
2: ek nayi lagan.
1: UCP में है हर फैकल्टी की अपनी एक अलग पहचान।
2: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
1: और जहां बातें हो मुस्तकबिल की, मालूमात की और बहस और तकरार हो आने वाले वक्त की।
2: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर 1।
1: जब मिलती है लगन,
2: मेहनत,
1: कामयाबी और खुलूस,
2: तो बनती है
1: यूसीपी की दुनिया।
2: आप सुन रहे हैं FM 92.6।
1: सुनते रहिए।
3: अस्सलाम वालेकुम, आप सुन रहे हैं FM 92.6 यूसीपी की दुनिया। प्रोग्राम फैकल्टी आर के साथ मैं हूं आपका मेज़बान अहमद कमाल, और आज हमारे साथ जो गेस्ट मौजूद हैं वो हैं फैकल्टी ऑफ ह्यूमैनिटीज़ एंड सोशल साइंसेज से सर असद परवेज़। सर, सबसे पहले तो बहुत शुक्रिया कि आपने अपना कीमती वक्त हमें दिया।
4: थैंक यू सो मच फॉर हैविंग मी।
3: तो अगर आप अपना छोटा सा इंट्रोडक्शन खुद देंगे।
4: मेरा नाम जो है वो असद परवेज़ है। मैंने एफसी कॉलेज यूनिवर्सिटी से अपना इंटरमीडिएट, बैचलर्स और मास्टर्स किया था पॉलिटिकल साइंस में, और उसके बाद आई ज्वाइंड अ लॉ स्कूल। वहाँ पे मैंने 3 साल जो है वो पॉलिटिकल साइंस पढ़ाई है। देन आई ज्वाइंड यूसीपी इन 2023 फॉल, और मैं अब यहाँ पे जो है वो पॉलिटिक्स और आईआर के कुछ कोर्सेज पढ़ा रहा हूँ एज लेक्चरर ऑफ पॉलिटिक्स एंड आईआर।
3: सर, आज का जो हमारा मौजू है ना वो है डेमोक्रेसी यानी जमहूरियत। तो सर, एक आम बंदे के जानने के लिए अमूमन तौर पर लोगों को ये लगता है कि हर 5 साल के बाद इलेक्शन हो जाएं तो जो ये जमहूरियत है, ये डेमोक्रेसी है। आपके अंदाजे से, एक आईआर के पर्सपेक्टिव से, डेमोक्रेसी क्या है?
4: देखें, पहले तो हमें ये देखना पड़ेगा और इस चीज़ को मद्देनज़र रखना पड़ेगा कि ये हमारा निज़ाम नहीं है। ये एक ऐसा निज़ाम है जो कि हमें रेडीमेड मिला है वेस्ट की तरफ से, और उस वेस्ट की तरफ से जिसने एक बहुत लंबी चौड़ी तहरीक चलाई ह्यूमन राइट्स की, फंडामेंटल राइट्स की, राइट टू वोट की, सफरेज की, जनरल फ्रेंचाइज की, के तमाम लोगों को जो है वो ये बुनियादी हक होना चाहिए कि वो अपना वोट दे सकें। ये एक नेचुरल राइट भी कुछ लोग इसको कहते होते हैं। कुछ लोग ये कहते हैं कि ये क्योंकि रियासत जो है वो एक सियासी एंटिटी है, इसलिए इसमें जो हर शहरी है अबव सर्टन एज, जो कि मुख्तलिफ़ रियासतों में मुख्तलिफ़ क्राइटेरिया है कि आप जो है वो वोट कर सकते होते हैं, उसमें आप बेसिकली आप को अपनी राय का इजहार करने के लिए एक इलेक्टोरल प्रोसेस के ज़रिए गुजारा जाता है, जिसके ज़रिए आप अपने रूलर्स मुंतखब कर सकते हैं। हमारे यहाँ इम्प्रेशन ये है कि जैसे जमहूरियत जो है वो एक ऐसा निज़ाम है जिसके ज़रिए पीरियडिक इलेक्शंस होते रहते हैं, और उस इलेक्शन के नतीजे में रिजीम आती है जो कि 4 या 5 साल के लिए, मुख्तलिफ ममालिक में मुख्तलिफ इसकी हदूद है टर्म की। पाकिस्तान में 5 साल है, अमेरिका में 4 साल है। वो रिजीम जो है वो रूल करती होती है, और उसके बाद जो है वो दोबारा आवाम को इलेक्टोरल प्रोसेस की तरफ धकेला जाता है, जिसमें उन्हें दोबारा इस پروسیس سے گزار کے اور ایک نئی حکومت کو منتخب کیا جاتا ہے. لیکن جمہوریت جو ہے وہ صرف الیکٹورل پروسیس کا نام نہیں ہے یا الیکشنز کا نام نہیں ہے, کیونکہ الیکشنز تو ایجپٹ میں بھی ہوتے ہیں, الیکشنز تو چائنا میں بھی ہوتے ہیں, الیکشنز تو اور ممالک میں بھی ہوتے ہیں جہاں پہ جمہوریت نہیں ہے. دو دے کلیم ٹو بی دا ڈیموکریٹک ون, اور چائنا بھی 49 سے جو ہے وہ الیکشنز کراتا ہے. ایک سیاسی جماعت ہے جو کہ مسلسل رول میں آ رہی ہے, لیکن ہم یہ نہیں کہہ سکتے کہ وہ ایک جمہوری ملک ہے. جمہوریت کے مختلف محرکات ہیں, مختلف ویریبلز ہیں, کریکٹرسٹکس ہیں. الیکشنز ان میں سے ایک ویریبل ہے جو کہ ہمیں دکھایا جاتا ہے کہ اچھا اگر پریوٹک الیکشنز ہو رہے ہیں تو اس کا مطلب ہے کہ جمہوریت آپ کے ملک میں ہے. کچھ اور ویریبلز ہیں جو بہت اہم ہیں, ہمیں ان پہ ضرور توجہ دینی چاہیے. ان میں سے ایک جو ہے وہ انڈیپینڈنس آف جوڈیشری ہے, کہ آپ کی عدلیہ جو ہے وہ کس حد تک آزاد ہے اپنے فیصلے کرنے میں. اس کے علاوہ جو ہے وہ آپ کا پریس جو ہے وہ کس حد تک عوام کو انفارمیشن جو دے رہا ہے وہ کریکٹ انفارمیشن ہے, جو کہ رسپانسبلٹی ہے پریس کی. ساتھ ساتھ سول لبرٹی کتنی پروٹیکٹڈ ہیں. اگر تو سول لبرٹی یا سول رائٹس جو ہیں وہ انڈیویجولس کو نہیں مل رہے, اس کا یہ مطلب ہے کہ ریاست جو ہے وہ ڈیموکریٹک نہیں ہے. کیونکہ بنیادی جو نقطہ تھا جمہوریت کا وہ تو تھا لبرٹی, پروٹیکشن آف رائٹس, لبرٹی اور لائف, جو سلسلہ سٹارٹ ہوا تھا بہت سے فلاسفر سے 16th-17th century میں, کہ کس طرح سے جو ریاست ہے اس کا بنیادی ذمہ داری یہ ہے کہ وہ جو شہری ہیں ان کی پراپرٹی کا تحفظ کرے, ان کی جان و مال کا, ان کی زندگی کا, اور انہیں آزادی مہیا کرے. ہاں وہ آزادی جو ہے اس کو آپ فردر جو کیٹاگرائز کریں گے وہ دو چیزوں میں کر سکتے ہیں. فریڈم جو ہے وہ دو طرح کی ہوتی ہے, ایک پازیٹیو فریڈم ہے, ایک نیگیٹو فریڈم ہے. نیگیٹو فریڈم وہ ہے کہ آپ کی آزادی کی وجہ سے کسی اور کی آزادی سلب ہو رہی ہے. آبویسلی کوئی بھی ریاست آپ کو یہ اجازت نہیں دیتی ہوتی کہ آپ نیگیٹو فریڈم ایکسرسائز کریں. ہاں پازیٹیولی آپ فریڈم کو ایکسرسائز کر سکتے ہیں. سو سول لبرٹی جو ہیں وہ پروٹیکٹڈ ہونی چاہیے. ریجیم جو ہے اس میں جو الیکشنز ہو رہے ہیں اس میں الٹرنیشن ان پاور ہونی چاہیے, یعنی کہ ایسا نہیں ہونا چاہیے جیسے مختلف ممالک میں ہو رہا ہے کہ پچھلے 30-30 سال سے 40-40 سال سے ایک ہی سیاسی جماعت جو ہے وہ بارہا جو ہے وہ الیکٹ ہو کے آ رہی ہے اور وہ لوگوں کی جو ہے وہ صحیح طرح سے نمائندگی نہیں کر رہی, کیونکہ لوگوں کے پاس ملٹیپل آپشنز نہیں ہیں. سو آپ کی جو پاور ہے اس میں الٹرنیشن ہونی چاہیے. الٹرنیشن سے مراد ہے کہ ایک سیاسی جماعت اگر آج رول میں آئی ہے, دیر آر چانسز کہ جب آپ اگلا الیکشن کرائیں تو کسی اور سیاسی جماعت کو اور الیکشنز کو آپ پرڈکٹ نہ کر سکیں, یعنی کہ آپ اس کے آؤٹ کمز اگر پرڈکٹ کر رہے ہیں الیکشن الیکٹورل پروسیس سے پہلے, تو اس کا مطلب ہے کہ جمہوریت اس طرح سے نہیں ہے کہ آپ کو الیکشن سے پہلے ہی پتا ہے کہ الیکشنز کے نتائج کیا ہوں گے.
3: سر ابھی آپ نے کچھ کریکٹرسٹکس کی بات کی کہ فریڈم آف اسپیچ ہونی چاہیے, سول لبرٹی ہونی چاہیے, تو ایک گورنمنٹ کو ان سب پر پورا اترنے کے لیے کیا کرنا چاہیے؟
4: دیکھیں ایک بعض دفعہ ایسا ہوتا ہے کہ قوانین اس طرح کے ہوتے ہیں جو کہ سول لبرٹی کو پروٹیکٹ کرنے کے لیے بنائے تو جاتے ہیں لیکن ان کی ایگزیکیوشن میں جو ہے وہ مسئلہ آ رہا ہوتا ہے. پاکستان میں بھی ایسا ہے کہ پاکستان میں قوانین بہت اچھے بنے ہوئے ہیں لیکن جب اس کی ایگزیکیوشن کی بات آتی ہے تو آپ کے انسٹیٹیوشنز جو ہیں وہ اتنے اسٹرانگ نہیں ہیں کہ وہ انسٹیٹیوشنل میکانزم ان کا ایسا ہو کہ وہ ان قوانین کو لاگو کر سکیں, جس سے مسائل پیدا ہوتے ہیں. کیونکہ ایسے تمام ممالک جہاں پہ انسٹیٹیوشنز جو ہیں وہ ویک ہوتے ہیں, عموماً ایسا ہوتا ہے کہ وہاں پہ انڈیویجول اسٹرانگ ہوتے ہیں, جس کی وجہ سے یہ ہوتا ہے کہ انسٹیٹیوشنز جو ہیں وہ انڈیویجولز رن کر رہے ہوتے ہیں اور وہ انڈیویجولز جو ہیں وہ جب چلے جاتے ہیں تو اداروں کی پالیسیز بدل جاتی ہیں. حالانکہ اداروں کی ایک ایس او پیز ہونی چاہیے اور اس کے لیے ہمیں چاہیے کہ ہم انسٹیٹیوشنل ڈیولپمنٹ کی طرف بڑھیں, تمام ادارے جو ہیں وہ جو ایگزیکیوشن کا پروسیس ہے اس کو بہتر بنا لیں. تو قوانین تو آپ کے پاس آلریڈی موجود ہیں سول لبرٹی کو پروٹیکٹ کرنے کے لیے.
3: سر ہم نے پاکستان میں پریزیڈینشیل نظام بھی دیکھا اور اس کے بعد پارلیمنٹری بھی, تو دونوں نظام میں فرق کیا ہے ایک عام بندے کے جاننے کے لیے؟
4: دیکھیں ہمیں یہ سمجھنا پڑے گا کہ جو پارلیمانی نظام ہوتا ہے اور پریزیڈینشیل نظام ہوتا ہے اس میں ایک فرق یہ ہے, سب سے بنیادی فرق, کہ پریزیڈینشیل نظام میں جیسے امریکہ ہے وہاں پہ آپ کا جو ہیڈ آف گورنمنٹ ہے और हेड ऑफ स्टेट है, वो दोनों प्रेसिडेंट होते हैं। यानी कि आपका वो चीफ एग्जीक्यूटिव भी होता है और आपकी रियासत को वो रिप्रेजेंट भी कर रहा होता है। लेकिन पार्लियामानी निज़ाम में ये है कि पार्लियामेंट सुप्रीम होती है और जो आपका एग्जीक्यूटिव हेड है वो आपका प्राइम मिनिस्टर होता है, वो यानी कि वज़ीर आज़म, और जो आपका हेड ऑफ स्टेट होता है वो प्रेसिडेंट होता है। प्रेसिडेंट जो है उसके पास नॉमिनल पावर्स होती हैं, उसके पास बहुत ज़्यादा पावर्स नहीं होती। हमारे यहाँ भी आइन में हुआ ये था कि इनिशियली जो है वो प्रेसिडेंट की पावर्स जो हैं वो बहुत ज़्यादा थी, जो सदर की पावर्स थी वो बहुत ज़्यादा थी, जिसकी वजह से ये हुआ कि समझा जाने लगा कि मुल्क में निज़ाम तो जो है वो पार्लियामानी है लेकिन पार्लियामेंट की पावर्स जो हैं वो बहुत कम हैं। यानी कि सदर के पास इतना अख्तियार भी होता था कि वो जब चाहे आर्टिकल 58(2)(b) के तहत पार्लियामेंट को डिसॉल्व कर सकता था, जिससे ये इम्प्रेशन मिलता था जैसे जो मुंतखब नुमाइंदे हैं उनकी इतनी पावर्स नहीं है जितना कि एक सीट को होल्ड करने वाले सदर की पावर्स हैं, जिससे ये होता है कि खदशा होता है कि पावर का मिसयूज़ किया जाएगा। मिसयूज़ ऑफ पावर की वजह से ये है कि रूल जो है वो डिस्पोटिक होना शुरू हो जाएगा। इस चीज़ से बचने के लिए जो 2008 के बाद आने वाली रिजीम थी उसमें कुछ आइनी तरामीम की गई, उसमें 18th अमेंडमेंट जो है वो सबसे बड़ा एक माइलस्टोन है जिसके ज़रिए जो है वो पावर मुंतकिल की गई सदर से पार्लियामेंट की तरफ और निज़ाम को और मजबूत करने की कोशिश की गई। हाँ, इसी टाइम के ऊपर और इसके थोड़ा सा बाद ऐसा हुआ कि तुर्की जैसे मुल्क में ऐसा चल रहा था कि वहाँ पे पार्लियामानी निज़ाम लंबे अरसे से चलता आ रहा था और प्रेसिडेंशियल रेफरेंडम के ज़रिए जो वहाँ के जो वज़ीर आज़म थे उन्होंने प्रेसिडेंट की पावर बढ़ा के प्रेसिडेंशियल निज़ाम लागू कर दिया इस सोच पे कि उसमें कंसेंसस बिल्ड करना जो कि पार्लियामानी निज़ाम में होता है वो नहीं उस तरह से अफेक्टिव होता, क्योंकि सदर जो है उसके पास तमाम तरह के अख्तियारात होते हैं और वो अपनी पावर को एक्सरसाइज करके कोई भी पॉलिसी, चाहे वो बैनुल अक्वामी किसी मसले पे हो या किसी डोमेस्टिक इशू के ऊपर हो, वो सदर खुद बना लेता होता है। सो ये एक बुनियादी डिफरेंस है कि प्रेसिडेंशियल निज़ाम को समझा जाता है कि उसमें सिंगल मैन जो है वो तमाम चीज़ों को हैंडल कर रहा होता है, जबकि पार्लियामानी निज़ाम में जो है वो कंसेंसस बिल्ड करना पड़ता है पार्लियामेंट में किसी भी इशू के ऊपर। ये एक बुनियादी फ़र्क है।
3: जी तो सर, बजा फरमाया आपने। सामीन, अभी हम लेंगे एक छोटा सा ब्रेक। सुनते रहिए FM 92.6 UCP की दुनिया।